0: इस वक्त आपने रेडियो अमन FM 88.4 बटग्राम की इस्लामी नशरियात सुनी।
1: दावख्ता सुद अमन रेडियो FM 88.4 बटग्राम इस्लामी नशरियात फौरी। प्रोग्राम दिन आउ दुनिया चबके तास्ता दरकवलेशी द दिन पोहा।
2: النار يعرضون عليها غدوا وعشيا ده قبر عذاب او راحتنا ده قران او ده احاديثنا او ده دلائل عقليه او نقليهنا ثابت دي
1: ده اخلاقيات درس
2: یو انسان منی دی تمام و نور انسانانو حقوق لازم او ضروری دی دی بدا حقوق بلا رنگ نسل مذهب ذات پات پورا کی
1: د سماجی معاشی معاشرتی کورنی سیاسی او نور ډیرو مسلو حل د قرآن او حدیث په رڼا کې
2: د یو ملک او قوم دنیاوی او اخروی نجات او کامیابی دی پا

पाकिस्तान क्रिकेट बोर्ड जो अहम इजलास वक्त दे टेस्ट टीम कप्तान सरा वटो फैसलो इम्कान दे। दर्शान मसूद पजे सलमान अली आगा टेस्ट टीम कप्तान जुड़वलो इम्कान दे। मीडिया रिपोर्ट तर महा पाकिस्तान क्रिकेट बोर्ड अहम इजलास बाद जुमे और हफ्ते पुरुज मुनक़िद की गई। इजलास के बाद टीम मैनेजमेंट कप्तान और अहम इंतजामी उमूर मुतलिका वटो फैसलो तवाकोदा चेयरमैन पीसीबी मोहसिन नकवी बादी दौरान अहम मुलाकातों अहम कवी। मीडिया रिपोर्टर महा इजलास के टेस्ट टीम की आदत मुस्तकबिल हवाले से अहम फैसले कवलशी पीसीबी अहम अहदों बांधे नवे तकरार रहो और टीम मैनेजमेंट की घटी तब्दीलाई बांधे बहोर केगी। वॉलीबॉल इंग्लैंड लॉर्ड्स टेस्ट मैच के न्यूजीलैंड का यूसल पिंजलस रन सर शिकस्त कर दी ग्रे मिचुन सीरीज के बरतरी हासिल कर दा। मैच सलोरम रजे न्यूजीलैंड टीम दोसवा सलोर पंद्रह रन हदफ पता कोप के सिर्फ यूसल अतदेश रन जुड़ावल बांधे आउट शविदे। द न्यूजीलैंड तरफ न दिन के ग्लेन फिलिप्स सलोर सलवेहता और डेविन कोनोवी सलवेहत रन जोड़ कर दी। इंग्लैंड तरफ न फास्ट बॉलर गेस अटिंगसन द हा बॉलिंग मुजाहरा कर पिंजा विकेटिया हिस्ती दी। देसरा ओली रॉबिन्सन और जोश टंग द्वद वालों पारी आउट कर दी। वजह हदवी इंग्लैंड टीम अवलाने इन इनिंग के सिर्फ यूसल सलवेहत रन जोड़ वालों बांधे आउट छपियो और द न्यूजीलैंड टीम अवलाने इन इनिंग के यूसल जीआरएलएस रन जोड़ कर। او سورو د موسم حال د موسمیات محکمې تر مها تیرو سلویشت گھنٹو په دوران کرکله کې مروت بنو او ټانگ خوش سیمو کې موسم اوچو گرم او د موسمیات محکمې لخوا ویلي شوی دی چې راتلون کې سلویشت گھنٹو په دوران با کرکله کې مروت بنو او ټانگ خوش سیمو کې موسم اوچو گرم وي. د موسمیات محکمې تر مها کرکله کې مروت بنو او ټانگ خوش سیمو کې نن زیات نه زیات درجه حرارت دوه سلویشت ڈگری سینٹی گریڈ او کم نه کم دیرش ڈگری سینٹی گریڈ ریکارڈ کړی شوی او په هوا کې د نمای تناسب دیارلس فیصد او د هوا رفتار اته کیلومیټر یو گھنٹه ریکارڈ کړی شوی دی. اولی دې سره کرکله کې مروت بنو او ټانگ خوش سیمه کې بنور سبا سهر شپږ منټه د پاسه پنځه بجې سیروهي او ماهام څلېرشت منټه د پاسه اووه بجې به پرېوځي. دود ریڈیو منٹسی اشاریہ چار نیٹورک اہم خبرون دنور اہم خبرون ریدلو دپار دا ریڈیو منٹسی اشاریہ چار نیٹورک سرا اس دنیوز ٹیم سرا ماتراک اجازت دلوی اللہ پامان